0: सिंध में अगवा जूं वारदातूं खत्म थी वयूं आहिनि। ऑपरेशन निजात मेराण में 51 दहशतगर्द मारिया विया। 580 ॾुहारनि सरेंडर कयो। कानून जे दायरे में कबीलाई तकरारनि जे ख़ात्मे लाइ फ़ैसिला बि करायूं पिया। हिन वक़्त ताईं 38 कबीलाई तकरार ख़त्म थी चुका आहिनि। प्रिया कुमारी ऐं उजाला परवीन समेत ॿियनि ॿारनि जे अगवा वारो मामिलो इंतिहाई आम आहे। प्रिया कुमारीअ बाबति पहिरियों भेरो आला सतही GIT जोड़ी वई आहे। अलाह कंदो हिन कमेटीअ सां को रस्तो निकिरी ईंदो। IG सिंध जावेद आलम ओडो जी KTN न्यूज़ सां ख़ुसूसी ॻाल्हि ॿोल। IG सिंध चयो त हुकूमत ॾुहारनि खे ई टेग लॻाइण वारी प्रोग्राम जी मंज़ूरी ॾेई छॾी आहे। इन सां ॾुहारी ॿीहर का वारदात कंदो त बची न सघंदो। कराची में मोबाइल फोन जी फुर्जे वाकियनि खां सवाइ स्ट्रीट क्राइम में घटिताई थी आहे। भत्ते जे शिकायतुनि बि एक्शन खयो आहे। अक्सर शिकायतुनि पुठियां कारोबारी मामला हुजनि था।
1: शायरनि जे सरताज अॻिते भिट 83 उर्स जे ॿिए ॾींहं जूं तकरीबूं जारी। पांधीअणनि जो वॾो अंग भिट जी नगरी ते मौजूद।
0: सिंध में मोटर साइकिल जे बेल सवारीअ ते पाबंदी। सूबे में लागू थियल कलम 41 जे मुदे में हुकूमत मूजिब स्टॉकिंग एहतजाज मुज़ाहिरनि धरणनि ऐं रैलियुनि ते पाबंदी बरक़रार। चवण आहे त कलम 174 लागू करण जो मक़सद करबला जे शहीदनि जो 40 पुरमन बणाइण आहे।
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
3: मटियारी के हो तो आवाज भी मटियारी की है। सुनते रहो GAFM 91.6।
4: यार कुछ डीन खां चेल जो सूर जोड़न जी तकलीफ अया साबी दर्द एतरो वधी वियो आहे जो हलन फिरन भी दुखियो लगे थो।
5: तो पोई तू फकीरी डेक्स ऑइंटमेंट इस्तेमाल छो नथो करी?
4: इहा वाकई फायदे वारी आहे छा?
5: बिल्कुल, फकीरी डेक्स मरम मुतासिर थियल हंध ते आसानी सां जज़ब थी सूर ऐं सोडियम मां आराम पहुचाइण में मदद ॾिए थी।
4: सिर्फ़ चेल ऐं सूर लाइ
5: न अदा, असाबन जो सूर, जोड़न जो सूर, कंध ऐं चेल जी तकलीफ़, सट, धक लॻण, पुराणनि ज़ख्म जे सूर ऐं चमड़ीअ जे जलन लाइ बि फ़ाइदेमंद आहे। मुतासिर थियल हंध ते मीसा लॻायो ऐं आराम जो अहसास हासिल करियो। जी हा, फ़कीरी डेक्स ऑइंटमेंट, सूर खां आराम, हर रोज़ हर कदम। अॼु वेझे स्टोर तां नालो वठी ख़रीद करियो फ़कीरी डेक्स ऑइंटमेंट।
6: हक सच जो आवाज़, गीत संगीत जो आवाज़, जे हैदराबाद मटियारी FM 91.6, सिंध जो आवाज़, ॿुधंदा रहो।
7: तालीमुल कुरान, कुरान मजीद के लफ्ज़ी तर्जुमा और तफ़सीर पर मुबनी प्रोग्राम मुकर्ररा है डॉक्टर फरहत हाशमी।
8: नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम, अम्मा बाद, फ़औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। رَبِّ اشْرَحْ لِي صَدْرِي وَيَسِّرْ لِي أَمْرِي وَاحْلُلْ عُقْدَةً مِّن لِّسَانِي يَفْقَهُوا قَوْلِي۔ قَالًا نِكْلُوا هَلْكَ هُوَ يَا بُوجَل وَجَاهِدُوا بِأَمْوَالِكُمْ وَأَنفُسِكُمْ، اور جہاد کرو اپنے مالوں کے ساتھ اور اپنی جانوں کے ساتھ، فِي سَبِيلِ اللَّهِ اللہ کے راستے میں، ذَلِكُمْ خَيْرٌ لَّكُمْ یہ بات تمہارے حق میں زیادہ بہتر ہے، ان کنتم تعلمون اگر تم جانتے ہو، اگر تمہیں کچھ معلوم ہے۔ یعنی کسی بھی قسم کی بات کو، کسی بھی قسم کی رکاوٹ کو راستے میں نہ آنے دو۔ نکلو، خواہ انفرادی طور پر، خوشی سے یا ناخوشی سے، غریب ہو یا امیر ہو، جوان عیالدار ہو یا اکیلے ہو، آگے جانے والوں میں سے ہو یا پیچھے رہنے والوں میں سے ہو، کوچ کرو، نکلو۔ نقل و حرکت تم پہ بھاری ہے یا ہلکی ہے، بوجھل دل سے ہو یا ہلکے دل سے، ساز و سامان ہے یا نہیں ہے، جس حال میں بھی ہو نکلو۔ خفاف خفیف کی جمع ہے، ثقال ثقیل کی جمع ہے۔ خفیف کا ہو یعنی اس کو

0: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی،
1: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت کا ساز، جی اے ایف ایم کی آواز،
0: جی اے ایف ایم نیٹورک، سندھ کی آواز۔
2: यार कुछ डीन खां चेल जो सूर जोड़न जी तकलीफ अ साबी दर्द एतरो वधी वियो आहे जो हलन फिरन भी दुखियो लगे थो।
3: तो पोई तू फकीरी डेक्स ऑइंटमेंट इस्तेमाल छो नथो करी?
2: इहा वाकई फायदे वारी आहे छा?
3: बिल्कुल, फकीरी डेक्स मरम मुतासिर थियल हंध ते आसानी सां जज़ब थी।
4: अभी बुधो पिया जीए हैदराबाद मटियारी एफएम 91.6 सिंध जो आवाज।
5: ओ पिता जा पिताई पिता ते वसे नूर मुझो
4: सिंध जो आवाज़ बुधंदा रहो।

0: محسن نقوی جی اسلام آباد میں خیبر پختونخوا بلوچستان سے واپاری نے صنعت کارن سے ملاقات واپاری نے صنعت بارہ مسئلن بابت آگاہی بھی تو حکومت کاروباری برادری کے مسئلن کے حل لائے سمورا وسیلہ قتم آڑی ہو جلد پشاور کوئٹیا جو دورو کندو جتے صوبائی اختیارن کی موجودگی میں واپار ملاقات کئی ویندی سندن مسئلن جو مستقل عملی حل کڈیو ویندو کاروباری برادری کی ہے. ایران پارا کویت میں امریکی اسٹیٹ جگ ہندن کے ڈرون ذریعے نشانوں بنائن کی دعوی. ایرانی فوج موجب قسم برج مواصلاتی نظام میں گودامن کے نشانوں بنایا. پاسدار انقلاب اردن میں امریکی جہازن کے نشانوں بنائن جو سیٹلائٹ جاری کرے چڑی.
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز.
2: مٹیاری کے ہو تو آواز بھی مٹیاری کی ہے, سنتے رہو جی اے ایف ایم 91.6.
3: यार कुछ डीन खां चेल जो सूर जोड़न जी तकलीफ अया साबी दर्द एतरो वधी वियो आहे जो हलन फिरन भी दुखियो लगे थो.
4: त पोई तू फकीरी डेक्स ऑइंटमेंट इस्तेमाल छो नथो करी?
3: इहा वाकई फायदे वारी आहे छा?
4: बिल्कुल, फकीरी डेक्स मरम मुतासिर थियल हंध ते आसानी सां जज़्ब थी सूर ऐं सोडियम मां आराम पहुचाइण में मदद ॾिए थी.
3: सिर्फ चेल ऐं सूर लाइ?
4: न दा, आसाबन जो सूर, जोड़न जो सूर, कंध ऐं चेल जी तकलीफ, सट, धक लगण, पुराणन जख्म जे सूर ऐं चमड़ीअ जे जलन लाइ बि फ़ाइदेमंद आहे.
3: इस्तेमाल कीअं कजे?
4: मुतासिर थियल हंध ते ॾींहं में 2-3 भेरा नरमी सां लॻायो ऐं आराम जो अहसासु हासिल करियो. जी हा, फ़कीरी डेक्स ऐं